0: quick thinking and courage saved the lives of over 1600 school children of the Tribhuvan Trishuli Secondary School as devastating flash floods hit Nepal on Wednesday. This is the story of a 47-year-old Rajendra Davadi, an English teacher and headmaster who learnt of the furious floods approaching the Batar area near the Trishuli River. On the day of the disaster, school was about to begin with students arriving on foot and by bus. Davadi immediately sounded the school bell and ordered students and staff to move to higher ground. He also called the bus drivers and warned them not to approach the school. One bus, however, was already crossing a bridge when the floodwaters reached the school grounds. Davadi spotted it, managed to signal the driver to turn back, and the bus reached safety just as the bridge collapsed. Moments later, the school, which was a three-story building, was completely swept away by the floods, leaving no traces behind. The disaster destroyed homes, bridges, trees, and even Davadi's own house. Yet, thanks to his quick thinking, all 1,643 students and almost the entire school staff survived. One teaching staff member, however, was lost. In a disaster that has claimed the lives of 788 people and left thousands missing, Davadi's story offers a powerful reminder that courage, alertness, and quick decision-making can change the course of tragedy and enable thousands to see the rising sun for the next day. Vyons Kriparya spoke exclusively to this heroic principal who recounted the fear, anxiety and sense of responsibility he felt in those few minutes while trying to save lives of over 1600 children. Take a look.
1: Namaskar sir, ma Kripa Bharat sthit Z News ko Vyon channel bata. हजुरले अब आफ्नो धैर्य साहस र सुझबुझले होइन त्यत्रो 1000 भन्दा बढी नानी बाबुहरूको ज्यान जोगाउनु भयो त्यो हेर्दै सिरिङ्ग भयो होइन म आफै नेपाली भएको हुनाले सबैभन्दा पहिले सर हजुरको परिवार सुरक्षित छ हजुर आफै कस्तो हुनुहुन्छ
2: म सुरक्षित छु परिवार सुरक्षित हुनुहुन्छ
1: हजुर हजुर
2: हामी ठिक छौँ
1: सर त्यो दिन विद्यालयमा वास्तवमा के चाहिँ भयो त्यो छेडमा कसरी निर्णय लिनुभयो होइन बच्चाहरूलाई कसरी सुरक्षित निकाल्नु भयो
2: अब बच्चाहरूलाई अब दुई तिनवटा चाहिँ भएको साथीहरूलाई पनि अरूले कल गरेछन् सबैले भन्नुभयो त्यस पछाडि हामीले इमिडिएटली एउटा निर्णय लिएर अब स्टुडेन्टलाई चाहिँ पठाइहालौँ अब धेरै बेर राख्नु हुँदैन यहाँ राख्यो भने अब बर्बाद हुन्छ सकिन्छ भन्ने निर्णय लिएर मैले स्टुडेन्टलाई चाहिँ तत्कालै त्यहाँबाट बाहिर जाऊ भनेर स्टुडेन्टलाई बाहिर पठाइहालेँ मैले
1: अनि
2: मेरो साथीहरू पनि हुनुहुन्थ्यो उहाँहरूको सहयोगमा मैले विद्यार्थीलाई चाहिँ अब हामीले बाहिर पठायौँ
1: अनि तपाईँहरूले त्यो कल आउने कति मिनट पछि कति घन्टा पछि त्यहाँ बाढीले सबै लयो सर के भयो स्कुल अहिले स्कुल
2: दस बाह्र मिनट पछाडि
1: अनि स्कुल रह्यो त सर स्कुल के भयो
2: टोटल्ली अहिले त
1: रिभर ब्याङ्क भइसक्यो है स्कुल तपाईँहरू अर्को स्कुलमा अहिले आश्रय लिइरहनु भएको छ कि कहाँ चाहिँ हुनुहुन्छ अहिले
2: स्कुल होइन हामी चर्चमा थियौँ
1: हजुर हजुर
2: अहिले अहिले चाहिँ हामी फर्केर अब आफ्नो आइसकेका छौँ लगभग विद्यार्थीहरू पनि आफ्नो परिवारसँग चाहिँ भेटिसकेका छन्
1: ए हजुर हजुरको घरहरू त सुरक्षितै रह्यो
2: हाम्रो घरहरू सुरक्षित छ म्याडम
1: ए हस् हस् अनि अहिले वरपर हेर्दाखेरि सर के चाहिँ चाहिरहेको देखि नै राख्नु भएको छ होइन किनभने यो हामीले पुरा विश्व सामु यो मेसेज लान खोजिरहेको हो के चाहिँ आवश्यक छ त्यहाँ अहिले तत्काल
2: अब अहिले त अब स्टुडेन्टहरूलाई अब बिस्तारै अब पढाइको शुभारम्भ गर्न पाए हुन्थ्यो भन्ने कुरा छ
1: हजुर
2: अरू अरू कुरा त अब हामीसँग त्यस्तो केही छैन
1: हजुर अनि सरकार र उद्धार टोलीको काम पनि त्यहाँ भइरहेको छ तपाईँले नजिकैबाट देखिरहनु भएको छ त्यो आवश्यक सहयोग समयमै पुगिरहेको छ त
2: लगभग छ त्यस्तो धेरै सहयोग नपुगेको भन्न मिल्दैन
1: त्यसलाई
2: अब स्टुडेन्टहरूलाई घर घर पठाउने काम पनि उहाँले गरिदिनु भयो
1: हजुर
2: लगभग भएकै छ
1: अब अन्त्यमा त्यही भारत र अन्तर्राष्ट्रिय समुदायले त्यहाँ त्रिशुलीका लागि त्यो पुरा एरियाको लागि केही सहयोग गरिदिए के उपयोगी होला
2: यो हाम्रो विद्यालय चाहिँ इन्डियन गभर्मेन्टले नै बनाएको विद्यालय हो,
1: ए
2: नेपाल भारत मैत्री
1: हजुर
2: भवन भन्ने थियो हाम्रो।
1: हजुर
2: र
1: हजुर
2: अब एउटा बस पनि इन्डियन गभर्मेन्टले हामीलाई प्रोभाइड गरेको छ, त्यो बस चाहिँ बाँचेको छ।
1: हजुर हजुर
2: त्यो भयो हुनाले अब हामीले चाहिँ उहाँहरूसँग सहयोगको अपेक्षा गर्छौँ।
1: हजुर हजुर हुन्छ सर, यस्तो कठिन अवस्थामा पनि कुरा गर्नुभयो, होइन?
2: ए
1: धन्यवाद,
2: हस् हस् हस्
1: म कन्ट्याक्टमा
2: हस्
1: रहन्छु,
2: धन्यवाद
1: व्हाट्सएपमा मेसेज
2: हस् हस्
1: गरिराख्छु नि
2: हस्
1: है।
2: हस् हस्
1: हस् हस् हस् हस् थ्याङ्क यू।